Hola, yo do cha bium ji ka tha pha kla me ka tha pha nge do cha mlo ma ye ko ni ya tha phu du lo ye nyu do cha kru cha tha nga la nu ma do cha lo ma pi yi pha lo he du tho ma yu na lo ye nyu yu la a de ko ni nga chi me jo na nge me ye nya nga chi me na ko ni ni m do le thai pho na ko ni phi ka tu na lo ye nyu thu mi ne nga ji phi ka tu na te bi khu jo tha me a kha na e mani dula me ti jo chi ma ma ne nya nya chi mu kha ma ma ye nyu pa me so e phone ke na ta go ne jo ma ma o le wa me ko ma ya o le yo kha mi ro ti na de bi te me a di do na e kha jo do na yo ha ya do pe jo na ko ni re ti e te o le na ja ja ko ni ya mo du lo wa me mi no lo ye nyu di do na ko ni ya ko ni यहाँ माम कथा भी झाले छोने ना अमानो चैथो दे गम अम्मा सी दे रो तो कोनी ये भी ब्योले या जब ब्योमे ये ना अम्मा गम ना अम्मा को ये चाय में दिपो ना ये कोनी गम ना कोनी ये को या कोनी चाय ने मेलो ये न्यू है गने तना चा गाजी ले लेम था गाले फाने दामा ये न्यू कपा लेम था ना कोनी न्यू खाना मी बो फूला ले इस हनी या मोमे अधि माना यो को ने अधि माना यो अनुथी लो अधि माना यो मैंने मी बो का को ना ले पछा छोन फूला ना थो पाई ना को मा भी जा ले को माई तो जम फा मा जिलो ये न्यू को भी जा दुना को नी को पाए चना थी दुते को भी जा मा जी तो मैंने मी बो का को ना न्यू ना उम्या न्यू को माई फूला को नी बिफला जिंगा लो ये न्यू का पाई जन था का पा बुथा हूं जी है ले पुन थे फूला लो पुन थे ले हे दु ये ले ये न्यू ये दु ये भाजे ये न्या ये दु ना को नी ले अन्य को पा पु थे ले दु चना थी ने मा को पा मा ये नी लो ये न्यू यो हा online phone ye du na ko ni pun thua le nga tha bia phu la thi ji ma chu me lo yin yo hi du ko ni i sa ni ba ja ye nya khu le kho ni a lo kho ni a thi ho ne che ho ke ne ji ko pa ye du ji lo yin yo na si da ti na ko ni u pa ni pha ne ni mu ba ja ye nya na ko pa a du ji lo yin yo a du ji i sa ni pha ba nga ye nya hi du ji a yo ma ji ma lo na a du le jo ga ne online le ang du na ko ni ti je ba e wa mja ye nya tu mi ne du na pun thua le kwa go ang du ji ma ja ye du ji o su am ja mi e ja ga thi ho mo na ko ni ti la nga ye nya ga pa ang du ye bi ti nga hu du ji o ko ni ana ko ni ni ho ne u pa ni che ho je si da ti na ko ni u ba e pa ba ne e mu ba je ye nya hu na ko ni mi bo ho lo mi bo ga ko te mo mi ga pa ho ji na yo ne e tha nga ye nya ge pa cha cho to pa na ko mi bum pi ja ji lo ye nyu ho ko ni le ho mo ne cha ga la ma ye nyu na ja ye ga pa di ma ji u ye ye mi lo ye nyu bo cha pu la a bi pu la sai nga hum pu la pu nga che go pu la do ji pu la do do ya ye nga ye nya khai lue o ko ngue le wa ji ji pu la ko lo che go ne bi ko na lo ye nyu ti po na อาเผียผู้ลาเผียร้านยางอาเจยยาเผียเผียดูใครเลือกอ๋ออย่าลืมนั่นเลยยิ้มปังยิ้มนั่นเลยสีนองกันอยู่คุณลูกเผียงอาเจยยาน่าอุลังกูป้าบิ๊กโก้เนี่ยอุจิทอพ่อเนี่ยเผียร้านไม่เจเผียจิ้มเลยลังกาเนี่ยลอยยิ้มลังกาเนี่ยลังถูเนี่ยน่าหัวใจมันจะมันนี่ตัวอาเจอุปเปย์เปย์เลยตัวลอยยิ้มมาหน้าเฮือน่าคนนี้อาเป็นเงินงานเนี่ยเป็นเงินน่ะทุ่มให้เมื่อที่ปอนักคนนี้ก็ไปมาตัวก็พัดตัวละยาสิจุโรเลยมาตัวละผู้ละอาเครื่องละทุ่มโมลังงานเนี่ยเครื่องละมาตัวเลยตัวอยู่นี่เลยอยู่ถูกลัวเงาลอยอยู่น่ะทุ่มให้เมื่อใครตัวอยู่ล้นล้นเลยมาเจอข้าน่ะล้มไอ้ก็ใครน่ะลอยอยู่ดีมากคนนี้แล้วก็พิวไอ้สันนิพัตุเลยเจียเนี่ยก็พิวไอ้ดูเลยอ่ะคือล่ะเธอตุลูคอมพิวเตอร์คุลูจะตุลูไงอย่างเงี้ยที่มีในที่มาคุลูปีละนานลอยเงี้ยคุกคไม่โมจูก็ยังไงอย่างเงี้ยที่ปวนาใครเลือกโอ้คือหมอเนี่ยคุลูบีฮอเนี่ยยังไงบีเนี่ยนานลอยเงี้ยที่มีในแบบเธออยู่ฮะปัจจัยเรื่องนี้นะคนนี้ก็ไปดูจิตดูท่านเนี่ยดูคนนี้เช็คกุมารานาเนี่ยอย่างเงี้ยแล้วอยู่ฮะแล้วดูท่านเนี่ยเราเช็คกุมารบีก่อนนี่ที่มีในอยู่ฮะยุ่งจื้อและจ๋อก็จิกก็ทอดถึงอะไรเนี่ยฮะเลยอสมอนเนี่ยรู้ล่ะจีจูผู้หลังก็ถูดังงาหัวตื่นผู้หลังอยู่ยังงาเลยที่ปน่ะงาชาตื่นผู้หลังหัวตื่นผู้หลังจะจีตัวลูกที่ปน่ะเงี้ยเนี่ยเนี่ย
tipona jo bune ja koni yo jio gela le mutha koni ngene bi jane ju ye do koni che go pula thara ne pi anya nga ye nya te mina di ma chi chu pula ja koni re bi the ne bi ja ji chi chu pula we ya ja lo pula ja lo nu yo ga yo nu pha ja pa da jo hallo te ya chi bi do le yu tha te le lo ye nyu ichu tha da tha ya se jenga ye nya si na la hu si na ta je ina koni che go mya ni But Champone, Payola, Melo, Dimata Tajona, But Champone, Payola. You have a new name, Pajolamia, Chego, Amia, Chego, Jonga, Yaboma, Mane, La Chichelanga, you have Pula, Gilotimine, Hunakoni, Eastern, near young and ya, Eastern, the law. Na, Le, you may jibukakaya, you man, Chego, Jonga, Yan, Jonga, Yan, Na, Le, Tipona, Compulagoni, Termia, Nakoni. Ayo ma ya ka yung le me lo ye nyu yo jo jo le ge me lo hu ji du tha ne to bi che ko me ye nya che go ji lo ye nyu he ga ne ta na cho mo de ya te ne nga cho mo de mi cha chi te cho mo de ju ga te jo ha ji de a di ma cho ju ko ngu le thai ko ni mo yi de le pha myo le nga ye nya ti po na ko ni phe su ko ni pha myo le nga de phe su ti po na phe su yo mu de e ko lo Aji jilo le nyam nga de myo le ne yo na mo yi le na tipona na ga pula ma ho myo lo thumi na ga ma ba ne tipona ya na ko ni adi ma ji u mi cha chi ho ho lo lo ja la le ma si nya bu na thumi ne ho e da ne ma ye nya ga pa u te mi no ja la na ko ni sin kha online pula tu lo ye ma la le na ga pho ne tu lo online nga ye nya na yo ha ji Oh, le dim nga o le homo na lo nyu yo ne ga dim ma ne a phu khon na ko ni ma lo na si kha mo ma ja nga ye nya ma ja ga yo ma a cho o yu da ne o nga de thu mi ne yo di ya gu pha nga ti to ti po na cho ne o ji ko ni ma lo ni o nga bi the ji ne chi lu na mi cha chi hu a lo ye nyu a yo ba thu tha ne hu mpa ang pu nga ji le a cho ne o ji lo video hu mlo thu mi ne gu pa yu wa na bo jam yo nga lo ab de ni ang nga la bo ma lo ni ang nga lo yin yu ko lo ko jong a je ye nya na chu mo te jo mi ne chu mo ge a me ti na la cha ka bu la mo ne ka si ya le nga lo yin yu hu de ge lo thu ma la le he no si da to tu lo bi ja nga thu a lo thu ne no si da le bi nya la le chu mo do ji si da na yo na ga mi lo yin yu ma si nya ni ga le ne ko lo lo thu ne lo thu je na ko ni ha a be be nge ko lo sam ma le nge lo thu na ko ni si da nga nga jo che be nya nga je ye nya na ma lo ni lo thu do yo mu tho phu na ko ni ma ga nga na nyu na mi cha chi de me jo le pho ma ja nga ye nya ma ja le nya nga na tho do ji di ga nga ye nya a yo ma jo ji tha me yo ji na si nya me le nge cho nge cho di po na ko ni la gu la ji di ga chwa lo lo ti ba dele na chocho ta lo ga ga o to tho na ni ga la nya nga je ye nya tu mi ne ma mo ho cho na to na ga na hu wa ya gu wa ye nya hu to to ga bu lo mo o ma mo ho ga lo na ga de to la to la lo yo ti si nya chwa lo de di nga nya mi lo yo to de i so mi ya yo nga ye nya le yo ha yo wo do lo san ni wo ho cho lo he nga je to lo ga la nga lo ye nyu na cho mo de ba to na ga ni ti de na ko ni ja le bigu ji lo nge ne nga je bigu cho mo na phagu me ne a ji ji bu la no ko lo tha ti ga ne de le na he ti ko lo ko ta phui ma le hu me ni yu ne de le mo na ko lo ne na wa ma ya le pha ko mo ne nga ye nya tu mi ne ga ga ko ni u me ni ya gu nga ye nya na ti po na ko ni a ha so mo hu ji ja na di mo je le ti po na di ma da ta ya ji bo chi ku bo chi bo na me lo ye nyu hu ji pa na ga pa cha le ga hu wa ji na na pa sa ga pa on le nga ye nya ma lo na ko ni ni ma mu ra ga ne lo ye he ja ko ni ji ma mu ra nya le hu a le ma mu me lo ye nyu a ha se we ko po m lo hu on ne ne hu bi ja nga ye nya yo ji na lo ti po na ko ni sa yu sa na ga le da chi te mong da chi ko na nya le a ji ji bu la ko lo ye nge a ha se to lo ye nyu le a yo ma mo ma ngu ga ne ko lo jone aji ja je ko ma mu ya nya yo ma ji ji dom si u go ji ro ya nyu na ti do na ko ni pa ka ja ma la le pa ka su ka pha le le si ri nge jwa le hu mya ni ya di le
또 명의 권이 다 전에 얘냐 허나 권이 바까말로니 들어 얘뉴 아수아 요한의 신야을 허안나말로니 엄마의 요한의 신야을 요하초 저요 권이 디마카 권이 언조 검으로 얘뉴 요하초 저요 하래 빠 나간에 토 아드나디 지타 저 얘냐 할로래 어디마마 신야나 고바타고 매망이니 이튼에 지다 이튼에 지응에 전하러 얘니 또미네 허나 권이 초모드 대호조탕 아이냐 때문에 허나의 선의야 영아 연유 간에 따나 조차대 뷰음레 비나마 연유도 차 뷰음지 아니 티안에 사타 때문에 코코마이 보도 타네뉴 소 보도시 허나 권이 메디타오 카오제 아초로마 무끌레냐 레 요 아초로마 무끌레냐 레 엥아 도차 뷰음라 연유도 코로나 다마 연유